0: ए होला त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
1: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सित्तैमा। यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टीभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मरमत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरमत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
1: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
4: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
7: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
7: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
6: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
7: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
6: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
7: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
8: श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
9: यस सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू,
9: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, आर्थिक वर्ष 2083-84 का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट, सम्मान तथा पुरस्कार वितरण र विविध।
8: साधारण सभा हुने इकाइ, मिति, समय र स्थान।
9: इकाइ 1 2083 साल असोज 21 गते, छिपी गाउँ चौतारे डाँडा, रातमाटे डाँडा बसेरी, थापा गाउँ गोलाई प्रतीक्षालय, एबो समाज घर, मारबुटार गोलाई, ताम्रा कौशिका आधारभूत विद्यालय मलेपु, टुनी बोटे डाँडा गैरी, सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ। सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म।
8: इकाइ 2 असोज 24 गते, क्षेत्रवती माविको सभा हल, 32-8 क्षेत्रपा, स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
9: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
8: क्षेत्रवती समाज सुधार बचत ऋण सहकारी संस्था लिमिटेड, 32-8 क्षेत्रपद, दोलाखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दै रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुरी संघको संयुक्त अपील।

0: जन्मका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 20 गते मंगलबार, अक्टोबर 6 तारीक सन् 2026, नेपाल सम्मत 1146 असोज कृष्ण एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुननिर्माणको कानून हेरफेर गरी अगाडि बढ़न प्राधिकरणको प्रस्ताव। नदी किनारको सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
1: सरकारले सिफारिश गरेका 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकैसँगै 42 जिल्लामा सुपथ मूल्य पसल संचालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
0: बाँकेका किसानको धान बालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
1: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग। अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर 3 हुने। G7 का राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने तयारी।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाय सहित सम्मानित, नगद सहित सम्मानित। विश्वमा नेपाललाई चिनाउने प्रतिबद्धता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको शुरूमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
1: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत, प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रचलन रहेको छ। यसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। जथाभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ भन्ने र छेउछाउमा रहेका खेतीयोग्य जमीन र बस्तीमालाई बगरमा परिणत गर्ने समेत अध्ययनले देखाएको छ। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षेनी ठूलो आर्थिक क्षति बेहोर्नु पर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध समेत खेप्नु परिरहेको छ। सड़क निर्माण गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई कानूनी औपचारिकतामा मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसूनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बाढ़ीले सड़क निर्माण, कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत अध्ययनले देखाएको छ। यसको पुननिर्माण र मर्मत गर्न खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्ने गरेको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्रै सड़क पूर्वाधार बनाउनुपर्ने बताउनु भएको छ। त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुननिर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब 17 करोड़ 72 लाख रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुननिर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भोटिकोसी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
3: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिया छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बचेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एङ्गलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
0: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्य वृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्य वृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्य वृद्धि भएका 5 वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्य वृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबैको अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
1: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल,
4: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, त्यो जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
0: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 एमबीपीएस भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपालले सुर असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति,
5: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो।
0: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका तीन स्तम्भका रूपमा अगाडि बढ़ने, लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्स्की आइएन।
9: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ। अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
9: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
9: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
10: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश, सरकार चाहन्थ्यो 1778 जनाकै, शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे, यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय, शीर्षकमा कुलचन्द्र न्यूपालीले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 279 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ। अहिले सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमा पहिला 8 जना र अहिले 15 जनाको सिफारिश गरिएको छ। त्यस्तै कोषाध्यक्षमा 1 जना र प्रवक्तामा 1 जना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ। त्यस्तै न्यायपत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ, भिटमिन एचडीपीइन पाइप र सिमेन्ट र डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वाङ, शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सतै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सतै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सतै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 वटा उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरूले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नून, तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएनसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत, खसी, बोका र च्याङ्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी, बोका र च्याङ्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
0: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाण्डु उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनारभन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएकाहरूका लागि लालपूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोसी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोराला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकै खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोराला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोराला नाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सटै तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि आईटी र ऊर्जा पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सटै तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मौजदात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेकै विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव बढ़िरहेको समेत बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2 नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एकदिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एकदिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एकदिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघ संघले सन् 2030 नयाँ ढाँचाको नेसन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले दुई वर्षमा आयोजना हुने नेसन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार चार वर्षपछि आयोजना हुने नेसन्स लीगमा एसियाका टोलीका लागि तीन तहमा विभाजन गरिने भएको छ।
1: भोटेकुसी बाढ़ीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब रसुवा बाढीपछि किसानको समस्याको कुरा। भोटेकोसी बाढीपछि सो क्षेत्रमा थुप्रै किसानहरूले आफ्नो उत्पादन हुने जमिन गुमाएका छन्। उत्पादनका लागि तयारी अवस्थामा रहेका धान खेतहरू बगाएको छ। भोटेकोसी बाढीपछि त्यहाँका किसानहरूले ठूला समस्याहरू भोग्दै आएका छन्। त्यसको समाधान र ख्याल गर्नुपर्ने पक्ष र सरकारवालाको विषयमा हामीले राष्ट्रिय किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग कुराकानी गरेका छौं।
5: खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
0: पुनरुत्थान
5: त्यो कसरी खेतीयोग्य बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्यो भन्दानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा

0: त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेर डाँडोमा फलेको चीज बीजहरू बजारमा ल्याउनलाई बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा लगाउ सड़कै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर ओरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को पाटो हेरौं, 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हारहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
1: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त बिस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
0: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
2: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
2: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकैसँगै 42 जिल्लामा सुपथ मूल्य पसल संचालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
3: बाँकेका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
2: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफमा। अमेरिकामा मध्यवादी निर्वाचन नोभेम्बरको 3 हुने। G7 राष्ट्रले आफ्नो मौजातबाट थप तेल बजारमा ल्याउने।
3: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकाई नगद सहित सम्मानित।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आज नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको कार्टुन लिएका छौं। यहाँ एउटा रेडियो सेट झुण्डाइएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि बाढ़ी प्रभावित क्षेत्रका व्यक्तिहरू जस्तो देखिन्छ। अनि यहाँ अति विपन्नलाई घर बनाउन 75,000 अनुदान भनेर रेडियोले भनिरहेको छ र त्यहाँ श्रीमान श्रीमती सल्लाह गर्दै भन्नुहुन्छ, यो घर बनाउने पैसा हो कि घरको पोस्टर बनाउने पैसा?
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
6: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ। प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
5: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना

0: तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गत सबै
1: असोज 26 गते सोमबार कालिन्चको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ
2: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ। जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दै रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास कृति संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मेती 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दो

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित। कंग्रेसको महाधिवेशन अन्तर्गत आज नयाँ केन्द्रीय कार्य समिति चयनका लागि निर्वाचन शुरू हुँदै पेट्रोलियम पदार्थ सहित 5 वस्तुमा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय। नेपाली कंग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्रकान्त चन्द्र भण्डारीको उपसभापति पदमा उम्मेद्वारी घोषणा। दोलखाको बैतेश्वर र जिरी क्षेत्रमा भीषण असिना र वर्षा, कृषि बालीमा क्षति। र रूससँग भीषण द्वन्द हुन सक्ने जर्मनीका गुप्तचर प्रमुखको चेतावनी।
1: कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साचिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 02।
0: सहस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सम्बन्धी सूचना चुहावटको आरोपमा निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गत साता पक्राउ परेका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणालाई पक्राउ गरिए लगत्तै उनी टेको स्थित प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको सूचना बाहिरिएको थियो। मन्त्रालय स्रोतका अनुसार हिजोको मन्त्री परिषद बैठकले उनलाई निलम्बन गरेको हो। त्यसको सूचना गृह मन्त्रालय मार्फत सशस्त्र मुख्यालय पठाइएको छ। यसैबीच गृह मन्त्रालयले एआईजी वंशीराज दाहालले सूचना चुहाएको विषयमा जाँचबुझ गर्न अधिकृत तोकेको छ। सशस्त्र प्रहरीकै मानव स्रोत विभागमा कार्यरत अर्का एआईजी अञ्जनी कुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सशस्त्र प्रहरी बलले गरेको सिफारिशका आधारमा निलम्बन गरेर जाँचबुझ अगाडि बढ़ाउने निर्णय भएको गृह मन्त्रालयको दावी छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत तेस्रो दिन आज नयाँ केन्द्रीय कार्य समिति चयनका लागि निर्वाचन प्रक्रिया शुरू हुँदैछ। काठमाडौँको खुला मंचमा आइतबारदेखि शुरू भएको महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार आज दिनभर उम्मेद्वारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछ। केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म विभिन्न पदका लागि उम्मेद्वारीको दरखास्त तथा मनोनयन पत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ। मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै 4:30 बजे उम्मेद्वारहरूको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। दावी विरोधका लागि प्राप्त दरखास्त उपर निर्वाचन समितिले आजै जाँचबुझ गरी उम्मेद्वारहरूको दोस्रो नामावली प्रकाशन गरिने कार्यतालिका छ। यसैबीच नेपाली कंग्रेसले पदाधिकारीको संख्या 25 पुर्याएसँगै दावेदारको संख्या पनि बढ़ेको छ। महाधिवेशनबाट कंग्रेसले विधान संशोधन गरेर एक वरिष्ठ उपसभापति, दुई उपसभापति, एक महामन्त्री र चार सहमहामन्त्रीको संख्या थपेको हो। सभापतिमा गगन थापालाई निर्विरोध दोहोर्याउने प्रयास भइरहेको छ। यद्यपि पूर्व सहमहामन्त्री किशोर सिंह राठौरले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। वरिष्ठ उपसभापतिमा उपसभापति विश्वप्रकाश शर्मा निर्विरोध हुने सम्भावना छ। चारजना उपसभापति मध्ये महिलातर्फ अहिलेसम्म पुष्पा भूषालको मात्र दावी देखिएको छ। तर उपसभापतिको खुल्लातर्फका दुईवटा पदमा भने पूर्व सहमहामन्त्रीद्वय नेताहरू चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, दीपक गिरी र गोविन्द भट्टराईको दावी छ। यसै समावेशीतर्फ धनराज गुरूङ, जीवन परियार, विश्वराज आङदेम्बे र विनोद चौधरीले आकांक्षा देखाएका छन्। यसरी चार उपसभापतिमा नौजना आकांक्षी देखिएका छन्। नेता मेनेन्द्र रिजालले भने उम्मेद्वारी बारे अहिलेसम्म कुनै टुंगोमा पुगि नसकेको बताएका छन्। यता नेपाली कंग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्रकान्त चन्द्र भण्डारीले पार्टीको उपसभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले रूपान्तरित कंग्रेस निर्माणको एजेण्डा सहित उपसभापति पदमा दावी प्रस्तुत गरेका हुन्। भण्डारीले समृद्ध मुलुक, सुखी खुशी नेपालीलाई आफ्नो मुख्य साध्य लक्ष्य र समय अनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माणलाई त्यसको साधनका रूपमा व्याख्या गरेका छन्। पार्टीलाई समय सापेक्ष बनाउँदै मुलुकको समृद्धिमा जोड्नका लागि आफूले उपसभापति पद रोजेको उनको भनाई छ। विगतमा कंग्रेसले गौरवपूर्ण इतिहास बनाएको स्मरण गर्दै उनले अब देश र पार्टीको भविष्य निर्माण गर्ने जिम्मेवारी आफ्नो पोस्ताको भएको उल्लेख गरेका छन्। दुलखाको बैतेश्वर र जिरी क्षेत्रमा असिनासहित भीषण वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। जिल्लाको बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका विभिन्न क्षेत्रमा हिजो दिउँसो एक्कासै असिनासहित ठूलो वर्षा भएको हो। असिनाले कृषि बालीमा ठूलो क्षति पुगेको छ। असिना पानीले पाक्न लागेको धान बालीमा क्षति गरेको छ भने फलफूल तथा विभिन्न तरकारी बालीहरूमा पनि क्षति पुगेको कृषकहरूले बताएका छन्। हावाहुरीसहित वर्षा र असिनाले जनजीवन प्रभावित बनाएको हो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
7: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767394722।
8: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
9: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
8: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
10: होइन पाण्डहरू के कुराकानी गर्न लागेको हो?
9: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
8: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
9: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
8: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
9: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
10: पाण्डहरू गइहालौ न, दर्शित सकिगो नि।
11: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
12: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211119।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले तत्कालका लागि फुटेको उसी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले अत्यावश्यक बाहेक हालका लागि खोज तथा उद्धार चरण स्थगित गर्ने निर्णय गरेको हो। बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र गतिमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,27,00,00 बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने सिफारिश पठाउने निर्णय पनि गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूको लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय वांगाबीच उच्च स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको निमन्त्रण नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डाक्टर वाग्ले र अध्यक्ष वांगाबीच अमेरिकाको वाशिङटन डीसीमा भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डाक्टर वाग्ले हालै रसुवाको भोटेको सिन्धीमा आएको बाढ़ीबाट क्षतिग्रस्त बनेका भौतिक तथा भौतिक पूर्वाधारको पुननिर्माण, वृहत आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब 1 अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन बारे छलफल गरेका छन्। सो अवसरमा विश्व बैंकका अध्यक्ष बांगाले नेपालमा बाढ़ी विपदबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुननिर्माणको क्षेत्रमा विश्व बैंकले उल्लेखित सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिसलेनका अनुसार विगत 3 दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्री बीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। नेपाली व्यवसायी संघ यूरोप नेवा यूरोपले आगामी 29-30 नोभेम्बरमा लक्जमबर्गमा नेपाल यूरोप प्रविधि व्यापार तथा लगानी सम्मेलन 2026 आयोजना गर्ने भएको छ। सम्मेलनबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजकले यूरोपमा रहेका नेपाली व्यवसायी लगानीकर्ता तथा दोस्रो पुस्ताका युवालाई नेपालसँग जोड्दै यूरोपेली लगानी र प्रविधि नेपाल भित्र्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको जनाएको हो। नेवा यूरोपका अध्यक्ष सदस्य चिरन खवासका अनुसार सम्मेलनमा नेपाली सहभागी मात्र नभई स्थानीय तथा अन्य यूरोपेली व्यवसाय र लगानीकर्ताले कर्ताको सहभागिता पनि गराउने तयारी छ। यूरोपमा रहेको प्रविधि नेपालमा हस्तान्तरण गर्ने विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। गृहमन्त्री सुदन गुरूङ भारत भ्रमणमा जाने भएका छन्। उनी बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिमस्टेकमा सहभागी हुन भारत जान लागेका हुन्। गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरूङ असोज 26 मा तेजतर्फ प्रस्थान गर्नेछन्। बैठकमा विभिन्न 7 वटा देशका गृहमन्त्री सहभागी हुनेछन्। बिमस्टेकको गृहमन्त्री स्तरीय बैठक असोज 27 गते नयाँ दिल्लीमा हुँदैछ। बेलायती गृह मन्त्रालय होम अफिसले गत 30 सेप्टेम्बरमा बर्किङहम सायर न्यू युनिभर्सिटीको विद्यार्थी प्रयोजन गर्न मिल्ने इजाजत पत्र स्पोन्सर लाइसेन्स निलम्बन गरेपछि नेपाली सहित सयौं विद्यार्थी प्रभावित भएका छन्। निलम्बन तुरन्त लागू भएपछि सरकारी विश्वविद्यालयलाई इजाजत पत्र प्राप्त प्रायोजकहरूको सूचीबाट समेत हटाएको छ। इंग्ल्याण्डको हाइवेकम सहित लण्डन र नटिङ्गममा समेत रहेको सो विश्वविद्यालयले गृह मन्त्रालयले उठाएका धेरैजसो विषय अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सम्बन्धी विगतका गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ। यदि विश्वविद्यालयले आफ्नो इजाजत पत्र पुनर्बहाली गरिनुपर्छ भन्ने पर्याप्त प्रमाण पेश गर्न नसके उसको इजाजत पत्र खारेज गरिने होम अफिसले जनाएको छ। पूर्व प्रधानमन्त्री छलनाथ खनालले समाजवादी जागरणको अभियान घोषणा गरेका छन्। नेकपाका वरिष्ठ नेता रहेका खनालले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गरेका हुन्। खनालको नेतृत्वमा शनिबार भएको गोप्य भेलाबाट पारित प्रस्तावबारे हिजो पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। खनाल नेतृत्वको अभियानको पहिलो भेलाले 15 विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ। प्रस्तावहरूमा विपद जोखिमलाई ध्यानमा राखी राष्ट्रिय नीति पुनरावलोकनदेखि कम्युनिष्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्म रहेका छन्। कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको उनले बताएका छन्। खनालले एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने बताएका छन्। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। मनसून बाहिरिँदा पनि मुलुकका विभिन्न भूभागमा पानी परिरहेको छ। मौसममा कहिलेदेखि हुन्छ त सुधार? प्रस्तुत छ एक रिपोर्ट।
13: मनसून शनिबार नै सुदूरपश्चिम प्रदेश कर्णाली लुम्बिनी प्रदेशको केही भूभागबाट बाहिरिए पनि पानी पर्ने क्रम भने रोकिएको छैन। पछिल्लो केही दिन यता केही ठाउँमा छोटो समयमै भारी वर्षा भएको छ। मौसमवेदका अनुसार मनसून उत्तरादयमा पुगेपछि पनि वायुमण्डलमा पर्याप्त आर्द्रता भएमा छुटपुट स्थानमा अपेक्षा भन्दा बढ़ी वर्षा हुन सक्छ। पछिल्लो समय पश्चिमी वायुको प्रभाव बढ़ेकाले पानी पर्ने क्रम र मात्रा बढ़ेको मौसमविदहरूको भनाइ छ। अहिले भइरहेको वर्षा कुनै नयाँ ठूलो मौसमी प्रणाली भित्रिएको कारण भने होइन। यो त पश्चिमी वायु केही सक्रिय हुनका साथै स्थानीय वायुको प्रभावले वर्षा गराएको हो। यद्यपि वर्षा गराउने कारण पश्चिमी वायु र स्थानीय वायुको प्रभावमा मात्रै सीमित छैन। अहिले पश्चिमी वायुले टाढा टाढाबाट जल वाष्प बोकेर ल्याइएको छ। पूर्वी नेपालमा मनसून अझै सक्रिय रहेकाले बंगलाको खाड़ी र अरेबियन सागरबाट आउने जल वाष्पयुक्त हावाले पनि वर्षाका लागि अनुकूल अवस्था बनाएको हो। विभिन्न दिशाबाट आएको जल वाष्प र वायुमण्डलको अवस्थाले गर्दा मनसून कमजोर हुँदै गएको समयमा पनि पानी परिरहेको छ। मौसमवेदहरूका अनुसार असोज 20 गते पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। मंगलबार मुख्यतया सूर्य क्षेत्रका धेरै ठाउँमा वर्षा हुने र त्यसपछि वर्षा हुने क्षेत्र पूर्वबाट पश्चिमतर्फ विस्तार हुने देखिएको छ। पानी पर्ने क्रम अपरान्हदेखि शुरू भएर साँझसम्म रोकिने भए पनि केही ठाउँमा भने लगातार पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ। कमजोर पश्चिम वायुको प्रभाव र माथिल्लो वायुमण्डलमा हुने वायुको बहावका कारण नेपाल आसपास न्यून चापी रेखा बन्न सक्ने र त्यसले वर्षालाई निरन्तरता दिन सक्ने मौसमवेदहरूको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार घटस्थापनासम्म पानी पर्ने सम्भावना धेरै छ। त्यसपछि भने मौसम खुल्दै जाने र घाम लाग्ने अवस्था देखिएको छ। घटस्थापनापछि मौसममा सुधार आउने अपेक्षा गरिए पनि त्यसपछि नै देशभर पानी पर्ने क्रम पूर्ण रूपमा रोकिने सम्भावना भने कम रहेको बताइएको छ। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
0: सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली ई बिडिङ ह्याक प्रकरणमा एकै पटक 8 व्यवसायी पक्राउ परेका छन्। व्यवसायीहरूलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो। पक्राउ पनिमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्ल सहित व्यवसायीहरू भक्तबहादुर लामा, विष्णुमान लामा, ध्रुव खनाल, नारायण प्रसाद सेतीखो, स्वदेश पोखरेल र ऋतु बहादुर कार्की रहेको प्रहरीले जनाएको छ। ई बिडिङ ह्याकिङ प्रकरणमा दोस्रो तहको अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ परेका हुन्। हाम्रो समाचारमा अन्तर्राष्ट्रिय समाचार। जर्मनीको गुप्तचर सेवाका प्रमुख मार्टिन जेगरले रूससँग भीषण द्वन्द हुन सक्ने बताएका छन्। उनले रूसले युरोपेली लोकतन्त्रहरू विरूद्ध आफ्नो आक्रामक छाया युद्ध तीव्र बनाउँदै लगेको बताएका हुन्। सोमबार संसदमा गुप्तचर प्रमुखहरूको वार्षिक सार्वजनिक सुनवाईमा बोल्दै उनले यस्तो बताएका हुन्। जर्मनी रूससँगको हिंसक द्वन्दमा फस्न सक्ने खतरा रहेको उनको भनाई छ। जर्मन अधिकारीहरूले बारम्बार रूसले आफ्नो देशमा ड्रोन र साइबर आक्रमणको हाइब्रिड अभियान चलाइरहेको चेतावनी दिँदै आएका छन्। रूसले अहिले युरोपेली देशहरूसँग छाया युद्ध लड़िरहेको र तत्काल ठूलो आक्रमणको खतरा नरहेको जेगरले बताए। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार कसैमाथि पनि आक्रमण गर्ने कुनै मनसाय नभएको बताएका थिए, तर जेगरले मस्को निकै आक्रमक बनिरहेको बताएका छन्। आइतबार मात्रै जर्मनीका चान्सलर फ्रेडरिक मर्जले युक्रेनसँग 1 अर्ब युरो सैन्य सहायता गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। जर्मनीको गुप्तचर सेवाका प्रमुख मार्टिन जेगरले रूससँग भीषण द्वन्द हुन सक्ने बताएको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
14: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
15: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
15: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
15: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
15: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
15: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
15: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
15: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
16: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
15: अन्य थप जानकारीको लागि
16: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाइ नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू।

0: असोज 21 र 22 गति काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गति बन्चोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिन्चुक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिन्चुक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिन्चुक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
1: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बौद्धिष्य सहकारी संस्था लिमिटेड परिवार कालिन्चुक सात भदौरे दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु। विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता त्यहाँ ल्याउने होला त?
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर, दोलखा।

Thank you.

I'm

0: जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: गठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा,
5: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीवी मोबाइल साउंड सिस्टम सुपथ मूल्य में पाने का साथ ही सभी प्रकार का टीवी मोबाइल अन्य इलेक्ट्रोनिक सामान मरमत कर इसका साथ ही विवाह गोष्ठी सेमिनार व्रत बंध और अन्य कार्यक्रम का लागि साउंड सिस्टम भाड़ा में पाइन
6: टीवी मोबाइल और अन्य इलेक्ट्रोनिक सामान मरमत करने ट्रेनिंग को सुविधा इसमें विशेष करी पांच जना को समूह बनाएर आए में एकजना छूट को व्यवस्था कर
0: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारी का लागि सम्पर्क नम्बर 9844491042 र 9844061814
7: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
1: साधारण सभा हुने इकाइ मिति समय र स्थान
0: इकाइ 1 2083 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मलेपु टुनी बोटी डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
1: इकाइ 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
1: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपद 2 लाखा

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन।

0: संचालक समितिको निर्णय अनुमोदन।
1: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
2: नोट।
0: साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहुरा जानकारी गराइन्छ।
1: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तरिकोट दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
0: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0974120।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभामा हुने छलफलका विषयहरू:
5: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
4: साधारण सभा हुने मिति समय र स्थान
5: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ काठमाडौँ बस्ने शेर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
4: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
5: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
4: नोट
5: साधन सभामा उपस्थित शेर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 986718374
5: सुजन कुमार सार्की सचिव श्री जनकल्याण बहुद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्री क्षेत्रवती समाज सुधार वच तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 वार्षिक साधन सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाइ मिति समय र स्थान
1: इकाइ 1983 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मनेपु टुनी बोटे डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जड़ीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाइ 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपद 2 लाखा।

0: जन्मका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: कस्तो खल्लो दुध, पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध, अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसी को

0: व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान विदेशी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
0: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949421020।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दोलखा।

0: श्री क्षेत्रवती समाज सुधार वच तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाई मिति समय र स्थान
1: इकाई 1983 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मलेपुर टुनी बोटे डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: एकाइ 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपद 2 लाखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

मलाई बेगार तिम्रो मायाले, मलाई बेगार तिम्रो मायाले।

0: ะเลขอได้ก็มีปานินอนิจไอ้ฮักโอบอตาแมวนุบอตาหนูแมวนุมีว่ากันลายหมอนหมอนแกนตีนตะกูลหิวานะกูรังยูนิคลังไอ้จ้ะอาวะเชงวันนี้ฮักมันนะชาวนาหนุกอาวะตาแกนแมวนุอาตาวันหินี
1: เย่तपाईले टिटि पनि थाहै छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामानहरु त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चैरकोटमा पाइहालिन्छ
0: ए वा वा ट्राई गो वा ए हाउ हाउ होइन हटा
2: हजुर हामी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस् हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज टेन चाय कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: પાડે શોર્ટી વાસ્કો ટીવી બો કરે હેડ્યો નીકળ અવતાર માં સાવતો
1: કઠી ભરી લઈ લઈ કોસ્કો ટીવી બોગનો ની ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાને લાગે કોડી બનાવને પુકા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવાનો પડશે તો સદર્મ કામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટ માં રહેકો આમરાય ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઇ પણ હાલશો ને શકી કો નહી
1: એ હોય તીસુ ભાઈ મ પણ તીતે તીરે લાગી હાલશો ને હોય ના તે
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सितैमा ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीवी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा, 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा, आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहुरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: बहिनी भाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बन्चरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार कालिन्चोक 7 भदौरे दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ।

0: यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्तटाडा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर

0: श्री क्षेत्रवती समाज सुधार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 वार्षिक साधन सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाई मिति समय र स्थान
1: इकाई 1 2083 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मलेपु टुनी बोटे डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जड़ीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाई 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2, 5, 6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौं।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपद 2 लाखा

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763580333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: छोराको बिहे पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्काहरू, टेन्ट, कुर्सी, भाँडा कुँडा, युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट कहाँ ल्याउने होला त? मान्छे
5: ल्या, तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: ए चरिकोटमा यी सबै सेवा सुविधा छ त?
6: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
7: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
8: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
9: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
11: होइन पाँडे, त तँ राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
12: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
11: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
13: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
12: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
11: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
12: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
11: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
12: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
13: पाण्डहरू गइहालौ न, दर्श सकिगो नि।
8: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
14: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841070099, 9841070099। आयोजक: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला। जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
2: प्रस्तावहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा।
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे।
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा।
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक।
2: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे।
0: ऋण विश्लेषण प्रतिवेदन, संस्थागत प्रतिनिधिहरूको जानकारी, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा।
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा।
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन।
2: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान।
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे।
2: साधारण सभा हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असोज 20 गते मंगलबार। लहरीमाने चुक 32/3 मिर्गे, मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै।
2: नामद संकलन केन्द्रको कार्यालय अगाडि, नामद संकलन केन्द्र अन्तर्गतका सबै।
0: ओडा कार्यालय 32/7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै।
2: ओडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै।
0: जनसेवा मितिरी साकुसको पुरानो हल, तामाकुसी 7 हावा, तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै।
2: असोज 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै।
0: असोज 24 गते शनिबार, बजार, रोयल जड़ीबुटी बैंक वेट जड़ीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गत का सबै।
1: असत 26 गते सोमबार कालिन्चको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गत का सबै।
0: कालिका मावि कालिन्चोक 9 कटा चौर कालिन्चोक सेवा केन्द्र अन्तर्गत का सबै।
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गत का सबै।
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गत का सबै।
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गत का सबै।
0: असो 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गत का सबै। निकोभूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गत का सबै। सक्रेश्वरी महादेव स्थान बेगो 5 साङबा बजार सेवा केन्द्र अन्तर्गत का सबै।
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गत का सबै। गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गत का सबै। ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गत का सबै। असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
3: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/ 5686 फेसबुक पेज facebook.com/jansacheten वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेड को 27 साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा, असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ। गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते

0: 82 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
1: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
0: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षीणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास त्रुटि संघको संयुक्त अपील।
0: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-69-22।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 302 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। गृह मन्त्री सुदन गुरूङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताएका छन्। गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भूलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति विरूद्ध सरकार कठोर हुने बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै उनले आफूले लामो समयदेखि सूचना चुहाउने प्रवृत्तिलाई नियालिरहेको पनि बताएका छन्। गृह मन्त्रालयले सोमबार मात्रै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक आईजी वंशीराज दाहालले सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो। गृह मन्त्री गुरूङले राज्यले सुम्पिएको गोपनीयतामाथि जनजन आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानूनी दायरामा ल्याइने चेतावनी पनि दिएका छन्। विश्व बैंकले भदौ 10 आएको रसिया बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान गरेको छ। बैंकले बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो। विश्व बैंकको पछिल्लो विकास सम्बन्धी अध्यावधिको प्रतिवेदन अनुसार पुननिर्माण तथा पुनस्थापनाका गतिविधि शुरू हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष 2084-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने बैंकको अनुमान छ। नेपालको विकास सम्बन्धी अध्यावधिको प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण नेपालको आर्थिक वृद्धि तथा उद्योग क्षेत्र बढ़ी प्रभावित बन्ने अनुमान गरिएको छ। जल विद्युत सौर ऊर्जा विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिको विद्युत उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने प्रतिवेदनमा उल्लेख छ। भोटे कोशी र त्रिशुली नदी क्षेत्रमा आएको विनाशकारी विपत्तिमा बेपत्ता नागरिकको मृत्यु दर त सहज बनाउन सरकारले दुईवटा ऐन संशोधन गर्ने भएको छ। सरकारले फास्ट ट्र्याक प्रक्रियाबाट दुईवटा ऐन संशोधन गर्ने भएको हो। भोटे कोशी त्रिशुली विपत्ति सम्बन्धी संसदीय विशेष समितिको सिंहदरबारमा बसेको बैठकमा कानून मन्त्रालयका सहसचिव भट्टराईले विद्यमान कानूनी प्रक्रियाका कारण विपद प्रभावित परिवारले राहत तथा अन्य कानूनी सुविधा पाउन कठिनाई भइरहेको भन्दै कानून संशोधन आवश्यक रहेको बताएका छन्। उनका अनुसार गृह मन्त्रालयबाट प्राप्त विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन संशोधनको प्रस्तावलाई कानून मन्त्रालयले प्राथमिकताका साथ अघि बढ़ाउने तयारी गरेको छ। दशैं तिहारका लागि असोज 23 गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवसायी र सरकारवालाको संयुक्त बैठकले नजिकै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुल्ला गर्ने निर्णय गरेको हो। अग्रिम टिकट बुकिङ खुल्ला भएसँगै चाड पर्वको अवधिभर देशभरका सवारी साधनका लागि रूट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। चाड पर्वका बेला काठमाडौँ उपत्यकाभित्र र बाहिरिने सड़कमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधन बाहेक अन्य ठूला सवारी साधनलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय गरेको छ। खाद्य औषधि इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाड़ीलाई भने यो रोक लागू हुने छैन। सड़कको अवस्था र मौसमलाई समेत ध्यानमा राखेर टिकट बुकिङको मिति तय गरिने बताइएको छ। यो वर्षको दश अवधिमा 10 लाख भन्दा बढ़ी यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन गरिएको छ। अब लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा 2 जना चालक राख्नुपर्नेछ भने टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र युनिफर्म लगाउनु पर्नेछ। साथै टिकट काट्दा र यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले शास्ती खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर आर्यले बजारमा आवश्यक भन्दा धेरै सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन्। यो सत्यलाई व्यवस्था गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम 2500 देखि 2700 रूपियाँसम्ममा नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले कड़ा आपत्ति जनाएको छ। उद्योगले नयाँ सिलिण्डर बेच्दा पनि नेपाल आयल निगम र सरकार मुखदर्शक बनेको भन्दै महासंघले उद्योगी निगम र सरकारको कार्यशैली प्रति सशक्त व्यक्त गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले 3 अर्ब रूपियाँ बराबरको ऋण पत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक 6% ब्याजदर प्रदान गर्ने गरी आरबीबीएल डिबेन्चर 2089 निष्कासन गर्न लागेको हो। बैंकले असोज 29 गतेदेखि प्रति किता 1000 रूपियाँ अंकित मूल्यका कुल 30 लाख किता ऋण पत्र बिक्रीमा ल्याउनेछ। ऋण पत्रको कुल निष्कासन रकम 3 अर्ब रूपियाँ हुनेछ। कुल निष्कासन मध्ये 60% अर्थात 1 अर्ब 80 करोड़ रूपियाँ बराबरका 18 लाख किता ऋण पत्र प्रति व्यक्ति तवरबाट बिक्री गरिनेछ। बाँकी 40% अर्थात 1 अर्ब 20 करोड़ रूपियाँ बराबरका 12 लाख किता ऋण पत्र भने सर्वसाधारणका लागि निष्कासन गरिने जनाइएको छ। सो ऋण पत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक 6% दरले ब्याज प्राप्त गर्नेछन्। ऋण पत्रको अवधि 2099 सालसम्म रहनेछ। सिन्धुपाल्चोकमा एक वृद्धको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 4 जल चलेका 66 वर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठ आफ्नै घरको भान्सा कोठाबाट बाहिर निस्किने क्रममा दाउरामा अल्झेर लडेका थिए। दाउरामा अल्झेर लडेका उनको बायाँ गाला दाहिने आँखामा चोट लागेको थियो भने बोल्न नसक्ने भएका थिए। प्रहरी चौकी पिस्करबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि भक्तपुर स्थित केएमसी अस्पताल लगेकोमा उपचारका क्रममा आज मृत्यु भएको हो। एक सातादेखि बेपत्ता रामेछापकी एक किशोरी मृत फेला परेकी छन्। रामेछापको गोकुलगंगा गाउँपालिका 4 बञ्चरेकी 18 वर्षीय रूपमाया भुजेल बेपत्ता भएको एक सातापछि मृत फेला परेकी हुन्। उनी यही असोज 13 गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। उनको सोमबार घरबाट केही मीटर पर शव फेला पारिएको रामेछाप प्रहरीले जनाएको छ। रूपमायाको शव उनका बुबा लीला बहादुर धरतीले शनाखत गरेका हुन्। सो शव पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ। घटना सम्बन्धी थप अनुसन्धान हुँदैछ। यो वर्ष सहजै नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट सटही सुविधा उपलब्ध भइसकेको जनाएको छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सिकिला नोट सटही गरेको थियो। यो वर्ष भने नयाँ नोट नै सटही गरिने राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन सर्वसाधारणले नोट साट्न सक्नेछन्। नयाँ नोट साट्न निश्चित समय अवधि कुर्नुपर्ने छैन। विगतमा 5 रूपियाँदेखि 1 रूपियाँका एक बण्डल गरी प्रति व्यक्ति 18,500 रूपियाँ बराबरका नोट सटही सुविधा दिँदै आएको राष्ट्र बैंकले यस वर्ष 1 बण्डल भन्दा बढ़ी पनि सटही गर्ने सुविधा दिएको छ। दशैं तिहार र छठमा नयाँ नोटको माग बढ़ी हुने भएकाले विगतका वर्षमा दशैं नजिकिँदै गर्दा मिति नै तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गरिँदै आएको थियो। यस वर्ष भने कुनै तामझाम र उत्सव बिनै नोट सटही गर्न चाहिने हरूका लागि सटै सुविधा दिएको हो। दशैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा 60-70 अर्ब रूपियाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ। दशैं तिहारमा बाहिरिने सो रकम मध्ये 12-15 अर्ब रूपियाँ सर्वसाधारण जाने गर्दछ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति, समय र स्थान
2: 2083 असोज 17 गते। उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुन्द्रावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक सुन्द्रावती गाविसका सदस्यहरू। कालिंचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी 1-1 जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बौद्धिष्य सहकारी संस्था लिमिटेड परिवार कालिंचोक 7 भदौरे दोलखा।

0: संग सारी चुड़ियो जीवा
1: बोलना।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने,
0: जापान दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको,
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ।
0: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099, 9841070099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीगाङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 0974812 र 0974814।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 24 औं वार्षिक साधन सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधन सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाइ मिति समय र स्थान
1: इकाइ 1 1983 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कौशिका आधारभूत विद्यालय मलेपु टुनीबोटी डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जडीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाइ 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2-5-6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
0: क्षेत्रवती समाज सुधार बचत ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपद 2 लाखा

अन्त्यन्मायिक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924909, 9844949413, 9141969945, 9844646550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार शाकोष परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
0: साधारण सभामा छलफलका विषयहरू
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन
0: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित
0: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
1: आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
0: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
1: संचालक समितिको निर्णय अनुमोदन
0: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
1: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिना सम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रुपियाँ मात्र लाग्ने बेहुरा जानकारी गराइन्छ।
0: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: 好啦公爷把你拿去给俺好哥我站了路我站了了路没完跟垃圾玩我站着电都过谁玩的过来牛你跟俺家俺我先管你好我那啥我那都俺我再给牛牛了再问题呢
1: 耶他为了弟弟把你抬起来看看你他为了把你个相不能相信他背地是 rental and catching service 这个人不要理解
0: 我抓你过我一手我一手我一手我一手我一手我一手
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस् हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा 32 जनाको मृत्यु भएको छ। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिण पश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार 32 जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केया मोका अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य सवार सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित एकपो काडा समुदायको सैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकप्टर भएको अनुमान गरिएको सो विमान 2 इन्जिन युक्त टर्बोप्रोप विमान रहेको पुष्टि भएको छ। सो विमान दक्षिणी नाइजेरियाको बेनिन शहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको हो। नेकपा एमाले 21 फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अन्तरपार्टी निर्देशन अपानीमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ। अपानीमा ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लिने उल्लेख गरे पनि अध्यक्ष भने नछोड्ने तर्क राखेका छन्। 26 पृष्ठको अपानीमा ओलीले केन्द्रीय कमिटिले गरेको मनोनित लगायतका केही निर्णय सहित आफ्ना मन्तव्य समावेश गरेका छन्। यस्तै एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको जिम्मेवारी र भूमिकालाई औपचारिक रूपमा स्पष्ट पारेको छ। असोज 5 देखि 8 सम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरिएको अपानीमा भण्डारीलाई अध्यक्ष पछिको दोस्रो वरियतामा रहने व्यवस्था गरिएको हो। यसअघि सोही बैठकले भण्डारीलाई वरिष्ठ नेता चयन गरेको थियो। अपानीमा उल्लेख भए अनुसार भण्डारीले केन्द्रीय कमिटीसँगै पोलिट ब्यूरो स्थायी कमिटी र सचिवालय बैठकमा सहभागी हुन पाउनेछिन्। उनलाई अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीले सही र समयोचित निर्णय लिन सहयोग योगदान पुर्याउने जिम्मेवारी समेत तोकिएको एमाले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय प्रचार विभागले पूर्णता पाएको छ। पार्टी एकता भएको एक वर्षपछि प्रचार विभागले पूर्णता पाएको हो। नेकपाको प्रचार विभाग प्रमुखमा रेखा शर्मा र उपप्रमुखमा अशेष घिमिरे छन्। नेत्री शर्मा पूर्व संचार मन्त्री हुन् भने घिमिरे नेकपा एकीकृत समाजवादीबाट एकता प्रक्रियाबाट आएका नेता हुन्। नेकपाको प्रचार विभाग 35 सदस्य बनेको छ। असोज 17 गति बसेको विभागको पहिलो बैठकले बलराम थापालाई सचिव चयन गरेको छ। थापा यसअघि पनि नेकपाको प्रचार तथा प्रकाशन विभागको सचिव थिए। पत्रकारिता पृष्ठभूमिका थापा नेकपाका केन्द्रीय सदस्य पनि हुन्। नेकपा केन्द्रीय कार्य संयोजक समितिका सदस्य एवं प्रवक्ता प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा बसेको बैठकले भूगोल र विधागत कामको संयोजनका लागि जिम्मेवारी पनि तोकेको छ। जस अनुसार कोशी प्रदेशमा विवेक गौतम, मधेसमा प्रकाश खतिवड़ा, बागमतीमा लक्ष्मण खड्का, गण्डकीमा सन्तोष पौडेल, लुम्बिनीमा अजयदीप शर्मा, कर्णालीमा दिपेन्द्र शर्मा र सुदूरपश्चिममा हेमकर्ण विगलाई भूगोलको संयोजनको जिम्मेवारी दिइएको छ। उपत्यका विशेष प्रदेशमा भूपराज खड्का, सम्पर्क विशेष प्रदेशमा लेखनाथ नेउपाने र प्रवासको संयोजन गर्ने जिम्मा गंगा बरालाई तोकिएको छ। बैठकले प्रचार विभागका सदस्यहरूलाई विभिन्न विधागत संयोजनको जिम्मेवारी पनि तोकेको छ। जस अनुसार छापा माध्यमको संयोजक भरतराज पोखरेल, टेलिभिजन टंक पन्त, अनलाइन दिपेन्द्र रावल, रेडियो एफएम नवराज छतकोली र सामाजिक सञ्जालको संयोजन रोशन पुरी र जीवन हमालले गर्नेछन्। यसै गरी बोधराज त्रिपाठीलाई अन्तर्राष्ट्रिय संचार माध्यम, बबिन शर्मालाई संघीय संसद, दुर्गा मणि सुवेदीलाई स्थानीय तह, गोविन्द देवकोटा र भूपराज खड्कालाई मोर्चा संगठन र संगीता खड्कालाई नेपाल पत्रकार महासंघ लगायतका बाह्य मोर्चा संयोजनको जिम्मेवारी तोकिएको छ। नेकपाको प्रचार विभागले पार्टीको मुखपत्र समाजवाद प्रकाशन गर्ने भएको छ भने वाम मीडिया सम्मेलन पनि गर्ने निर्णय गरेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दावी गरेका छनृ हेटौडामा आज आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा घिसिङले संचारकर्मीहरूसँग कुराकानी गर्दै बागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दावी गर्दै उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सीमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्य सहित अघि बढ़ेको बताएका छन्। उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने रहेको उनको भनाइ छ। घिसिङले वर्तमान सरकारले गठन भएको करिब छ महिनामा जनतामा अपेक्षा अनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्। गृहमन्त्री सुदन गुरूङले राज्यको गोप्य सूचना दुरूपयोग गर्नेलाई कानूनी दायरामा ल्याइने बताएका छन्। गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति विरूद्ध सरकार कठोर हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले लामो समयदेखि सूचना चुहाउने प्रवृत्तिलाई नियालिरहेको पनि बताएका छन्। गृह मन्त्रालयले सोमबार मात्रै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज शाहले सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो। गृहमन्त्री गुरूङले राज्यले सुम्पिएको गोपनीयतामाथि जनजन आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानूनी दायरामा ल्याइने चेतावनी पनि दिएका छन्। विश्व बैंकले भदौ 10 आएको रस्वा बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान गरेको छ। बैंकले बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो। विश्व बैंकको पछिल्लो विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष 2084-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने बैंकको अनुमान छ। नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण नेपालको आर्थिक वृद्धि तथा उद्योग क्षेत्र बढ़ी प्रभावित बन्ने अनुमान गरिएको छ। जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने प्रतिवेदनमा उल्लेख छ। भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा आएको विनाशकारी विपदमा बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन सरकारले दुईवटा ऐन संशोधन गर्ने भएको छ। सरकारले फास्ट ट्र्याक प्रक्रियाबाट दुईवटा ऐन संशोधन गर्ने भएको हो। भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सिंहदरबारमा बसेको बैठकमा कानून मन्त्रालयका सहसचिव भट्टराईले विद्यमान कानूनी प्रक्रियाका कारण विपद प्रभावित परिवारले राहत तथा अन्य कानूनी सुविधा पाउन कठिनाई भइरहेको भन्दै कानून संशोधन आवश्यक रहेको बताएका छन्। उनका अनुसार गृह मन्त्रालयबाट प्राप्त विपद जोखिम न्यूनीकरण तथा विस्थापन ऐन र राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन संशोधनको प्रस्तावलाई कानून मन्त्रालयले प्राथमिकताका साथ अघि बढ़ाउने तयारी गरेको छ। दशैं तिहारका लागि असोज 23 गतेबाट अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवसाय र सरकारवालाको संयुक्त बैठकले नजिकै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुला गर्ने निर्णय गरेको हो। अग्रिम टिकट बुकिङ खुला भएसँगै चाड़ पर्वको अवधिभर देशभरका सवारी साधनका लागि रूट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। चाड़ पर्वका बेला काठमाडौँ उपत्यकाभित्र र बाहिरिने सड़कमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधन बाहेक अन्य ठूला सवारी साधनलाई काठमाडौँ आवत जावतमा रोक लगाउने निर्णय गरिएको छ। खाद्यान्न औषधि इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाड़ीहरूलाई भने यो रोक लागू हुने छैन। सड़कको अवस्था र मौसमलाई समेत ध्यानमा राखेर टिकट बुकिङको मिति तय गरिने बताइएको छ। यो वर्षको दशैं अवधिमा 10,00,000 भन्दा बढ़ी यात्रुले काठमाडौँ उपत्यका छाड्ने आकलन गरिएको छ। अब लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुईजना चालक राख्नुपर्नेछ भने टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र युनिफर्म लगाउनु पर्नेछ। साथै टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नु परेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यान आकर्षण गराएको छ। महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यक भन्दा धेरै सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताएका छन्। यो सत्यलाई व्यवस्था गर्दै विभिन्न ग्यास उद्योगहरूले धमाधम 2500 देखि 2700 रूपियाँसम्ममा नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले कड़ा आपत्ति जनाएको हो। एक उद्योगले नयाँ सिलिण्डर बेच्दा पनि नेपाल आयल निगम र सरकार मोगदर्शक बनेको भन्दै महासंघले उद्योगी निगम र सरकारको कार्यशैलीप्रति दुःख व्यक्त गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले 3 अर्ब रूपियाँ बराबरको ऋण पत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक 6% ब्याज दर प्रदान गर्ने गरी आरबीबीएल डिभेन्चर 2089 निष्कासन गर्न लागेको हो। बैठकले बैंकले असोजन 29 गतेदेखि प्रति किता 1000 रूपियाँ अंकित मूल्यका कुल 30 लाख किता ऋणपत्र बिक्रीमा ल्याउनेछ। ऋणपत्रको कुल निष्कासन रकम 3 अर्ब रूपियाँ हुनेछ। कुल निष्कासन मध्ये 60% अर्थात 1 अर्ब 80 करोड़ रूपियाँ बराबरका 18 लाख किता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी 40% अर्थात 1 अर्ब 20 करोड़ रूपियाँ बराबरका 12 लाख किता ऋणपत्र भने सर्वसाधारणका लागि निष्कासन गरिने जनाइएको छ। सो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक 6% दरले ब्याज प्राप्त गर्नेछन्। ऋणपत्रको अवधि 2099 सालसम्म रहनेछ। सिन्धुपाल्चोकमा एक वृद्धको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 4 जलजलेका 66 वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठ आफ्नै घरको भान्सा कोठाबाट बाहिर निस्कने क्रममा दाउरामा अल्झेर लडेका थिए। दाउरामा अल्झेर लडेका उनको बायाँ गाला दाहिने आँखामा चोट लागेको थियो भने बोल्न नसक्ने भएका थिए। प्रहरी चौकी पेशकरबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि भक्तपुर स्थित केएमसी अस्पताल लगेकोमा उपचारको क्रममा आज मृत्यु भएको हो। एक सातादेखि बेपत्ता रामेछापकी एक किशोरी मृत फेला परेकी छन्। रामेछापको गोकुलगंगा गाउँपालिका 4 बनचरीकी 18 वर्षीय रूपमाया भुजेल बेपत्ता भएको एक सातापछि मृत फेला परेकी हुन्। उनी यही असोज 13 गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। उनको सोमबार घरबाट केही मिटर पर शव फेला पारिएको रामेछाप प्रहरीले जनाएको छ। रूपमायाको शव उनका बुबा लीला बहादुर घरतीले शनाखत गरेका हुन्। सो शव पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो वर्ष सहजै नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट सतही सुविधा उपलब्ध भइसकेको जनाएको छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सतही गरेको थियो। यो वर्ष भने नयाँ नोट नै सतही गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन सर्वसाधारणले नोट साट्न सक्नेछन्। नयाँ नोट साट्न निश्चित समय वा अवधि कुर्नुपर्ने छैन। विगतमा 5 रूपियाँदेखि 100 रूपियाँका एक बण्डल गरी प्रति व्यक्ति 18,500 रूपियाँ बराबरका नोट सटही सुविधा हुँदै आएको राष्ट्र बैंकले यस वर्ष 1 बण्डल भन्दा बढ़ी पनि सटही गर्ने सुविधा दिएको छ। दशैं तिहार र छठमा नयाँ नोटको माग बढ़ी हुने भएकाले विगतका वर्षमा दशैं नजिकै गर्दा निश्चित मिति नै तोकेर उत्सवको रूपमा नयाँ नोट वितरण गरिँदै आएको थियो। यस वर्ष भने कुनै तामझाम र उत्सव बिनै नोट सटही गर्न चाहनेहरूका लागि सटही सुविधा दिएको हो। दशैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा 60-70 अर्ब रूपियाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढोकरीबाट बाहिरिँदै आएको छ। दशैं तिहारमा बाहिरिने सो रकम मध्ये 12-15 अर्ब रूपियाँ सर्वसाधारणलाई जाने गर्दछ। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अनि बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099, 9841070099।
3: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: In that, these homes be payma. A half phase, D phase, LED, LCD, TV, mobile, sound system, support mulima, paunuka sati, sabi prakarka, TV, mobile, only electronic saman haru marmat karinsa. Eska sati, bibaha, kosti, seminar, brotha pondhara, only karikim kalaki, sound system, bharamapani, painsa.
1: TV, mobile, only electronic saman marmat karni, training kopani, suvidasa. Esma, this is kari, pavunaku, समूह बनाएर आएमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391142 र 9844061814।
3: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
4: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डहरू गइहालौ न, सकिगो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जन्मका युको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर 4 काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिक्रीकै स्थान नपुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763580333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गुटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति, समय र स्थान
0: 2083 असोज 17 गते। उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिङ्गटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सिङ्गटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक सुनरावती गाविसका सदस्यहरू। कालिंचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट। छनौट भएका प्रतिनिधि सदस्यहरू।
2: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू। संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित। लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित। आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने। संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने। सम्मान तथा पुरस्कार वितरण। संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित। फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने। संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
2: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, कालिंचोक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
2: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिसौँ सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति

0: युवाहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
0: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
0: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
2: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
3: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
2: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
3: निलामबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
2: ऋण विश्लेषण प्रतिवेदन, संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
3: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
2: विनियम नीति तथा कार्यविधिहरू संशोधन
3: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
2: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
3: साधारण सभा हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असोज 20 गते मंगलबार। लहरी माने चुक 32/3 मिर्गे, मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
3: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्र अन्तर्गतका सबै
2: ओडा कार्यालय 32/7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
3: ओडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै
2: जनसेवा मितिरी साकुसको पुरानो हल, तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै असोज 22 गते बिहीबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार वैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
4: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी

0: काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चको मावि भिनपा तीन लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक नौ कट चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ तीन बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ एक पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ आटो भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असो 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिन्चोक दुई बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिन्चोक दुई बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो पाँच साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर पाँच हाटघर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुखपूर्ण खाएको, शोक बेसना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानी झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढीसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। नेपाली कंग्रेसका नेता श्याम कृष्ण खड्गेले पार्टी सभापति पदमा उम्मेद्वारी दर्ता गरेका छन्। काठमाडौँमा जारी पार्टीको 15 महाधिवेशनमा खड्गेले सभापति पदमा उम्मेद्वारी दिएका हुन्। खड्गे काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 6 प्रतिनिधि छन् अनि विगत 40 वर्षदेखि नेपाली कंग्रेसका सक्रिय नेता हुन्। कंग्रेसको सभापति प्रतिस्पर्धामा रहेका खड्गे र गगन कुमार थापा गुरू चेला हुन्। खड्गे सिद्धार्थ वनस्थली स्कूलमा शिक्षक हुँदा गगन विद्यार्थी थिए। तारकेश्वर नगरपालिका 2 स्थायी बासिन्दा खड्गे कंग्रेसको महाधिवेशन प्रतिनिधि मात्र हुन्। उनी काठमाडौँ सभाबाट महाधिवेशन प्रतिनिधि चयन भएका थिए। खड्गेका भाइ तारकेश्वर 2 कंग्रेसबाट एउटा अध्यक्ष छन्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ कार्य समिति निर्वाचनका लागि मनोनयन दर्ताको काम भइरहेको छ। राष्ट्रिय सभागृहमा निर्वाचन समितिले मनोनयन दर्ता गराइरहेको हो। हालसम्मको मनोनयन दर्ताका क्रममा पदाधिकारीमै उल्लेख्य संख्या देखिएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ठूलो संख्यामा मनोनयन पर्ने क्रम देखिएको छ। सभापति गगन कुमार थापाको पनि मनोनयन परिसकेको छैन। सभापतिमा उम्मेद्वारी घोषणा गरेका किशोर सिंह राठौरले पनि उम्मेद्वारी दर्ता गरेका छैनन्। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेद्वारी दिएका छन्। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज शर्माले वारिस मार्फत उम्मेद्वारी दर्ता गराएका हुन्। कंग्रेसमा वरिष्ठ उपसभापति नयाँ पद थपिएको हो। यो पदलाई सभापति पछिको वरियतामा राखिएको छ। अहिलेसम्म वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेद्वारी परेको छ। शर्मा कंग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। यस्तै नेपाली कंग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत महामन्त्री पदमा हालसम्म 9 मनोनयन दर्ता गराएका छन्। संशोधित विधान अनुसार महामन्त्रीमा 1 महिला सहित 3 लागि निर्वाचन हुनेछ। बागमती प्रदेशका 2 पूर्व मुख्यमन्त्रीले नेपाली कंग्रेसको महाधिवेशनमा उम्मेद्वारी दर्ता गराएका छन्। पूर्व मुख्यमन्त्री दुया इन्द्र बानिया र बहादुर सिंह लामाले कंग्रेसको 15 महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्नका लागि उम्मेद्वारी दर्ता गराएका हुन्। पूर्व मुख्यमन्त्री बहादुर सिंह लामाले सहमहामन्त्रीमा उम्मेद्वारी दिएका छन्। बहादुर सिंह लामा निर्माण व्यवसाय तथा राजनीतिज्ञ हुन्। उनी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सनसँग आबद्ध छन्। नेपाली कंग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन्। बानियाले काठमाडौँको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालय पुगेर खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दर्ता गरेका हुन्। यसअघि बानियाले पार्टीको महामन्त्री पदमा उम्मेद्वारी दिने आकांक्षा राखे पनि मकवानपुरकी नेत्री महालक्ष्मी उपाध्याय डिनाले महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेपछि बानियाले महामन्त्रीको दावी छाडेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन्। बानियाको उम्मेद्वारीमा सिरहाल जिल्ला सभापति रामचन्द्र यादव, चितवन जिल्ला सभापति राजेश्वर खनाल र दोलखा जिल्ला सभापति बर्मा लामा प्रस्तावक रहेका छन्। यस्तै नुवाकोट कंग्रेसका सभापति तथा बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत, सिन्धुपाल्चोक 2 क्षेत्रीय सभापति एवं बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ र मकवानपुरका प्रभात कुमार दाहाल समर्थक रहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन्। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तन प्रभाव, जलवायु न्याय तथा भटेकुसी त्रिचुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यस्तो जानकारी दिएका हुन्। विपदका कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनः विस्थापनाका लागि काम गरिरहेको उनले बताए।
उनले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिए। मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनसञ्चालनमा सरकारले योजना बनाइरहेको बताएका छन्। साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारमाथि गम्भीर आरोप लगाउँदै संसदीय समितिमा उजुरी परेको छ। प्रस्तावित राजदूत विरूद्ध परेको उजुरीमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारलाई समेत जोड़िएको हो। एक व्यक्तिले दिएको उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनका नाममा देश विदेशबाट रकम उठाई हिनामिना गरेको तथा विभिन्न व्यक्तिबाट संकलन गरेको रकम प्रस्तावित राजदूत गिरीबहादुर सुनारले नै व्यवस्थापन गर्दै आइरहेको आरोप लगाइएको छ। यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशको राजदूत सिफारिश गर्दा साउदीका लागि गिरीबहादुर सुनारको नाम प्रस्ताव गरेको थियो। मेडिकल व्यवसाय दुर्गा प्रसाईहरू टिमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँले प्रसाईलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा धरोटीमा सार्न आदेश दिएको हो। जिल्ला न्यायाधीश उमेश प्रसाद लोइटेलको अदालतले प्रसाईलाई आज 2 लाख धरोटी लिएर छाड्न आदेश दिएको छ। प्रसाईलाई 12 असोजमा साइबर ब्यूरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ाको जोड़ीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो। प्रसाईमाथि युट्युब मार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो। प्रसाई पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्। नेकपा एमालेले 21 फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सफलताका रूपमा लिन नहुने निष्कर्ष जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अन्तर्पार्टी निर्देशन अपानीमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नु पनि उल्लेख गरिएको हो। अपानीमा ओलीले आफ्नो भागमा पनि हारको जिम्मेवारी लिने उल्लेख गरे पनि अध्यक्ष पनि नछाड्ने तर्क राखेका छन्। यस्तै एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको जिम्मेवारी र भूमिकालाई औपचारिक रूपमा स्पष्ट पारेको छ। असोज 5 देखि 8 सम्म बसेको केन्द्रीय कमिटिको बैठकको निर्णय समेटेर जारी गरिएको अपानीमा भण्डारीलाई अध्यक्ष पछिको दोस्रो वरियतामा रहने व्यवस्था गरिएको हो। यसअघि सोही बैठकले भण्डारीलाई वरिष्ठ नेता चयन गरेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय प्रचार विभागले पूर्णता पाएको छ। पार्टी एकता भएको 1 वर्षपछि प्रचार विभागले पूर्णता पाएको हो। नेकपाको प्रचार विभाग प्रमुखमा रेखा शर्मा र उपप्रमुखमा शेष घिमिरे छन्। नेत्री शर्मा पूर्व संचार मन्त्री हुन् भने घिमिरे नेकपा एकीकृत समाजवादीबाट एकता प्रक्रियाबाट आएका नेता हुन्। नेकपाको प्रचार विभाग 35 सदस्य बनेको छ। असोज 17 गते बसेको विभागको पहिलो बैठकले बलराम थापालाई सचिव चयन गरेको छ। थापा यसअघि पनि नेकपाको प्रचार तथा प्रकाशन विभागको सचिव थिए। पत्रकारिता पृष्ठभूमिका थापा नेकपाका केन्द्रीय सदस्य पनि हुन्। नेकपा केन्द्रीय कार्य संयोजक समितिका सदस्य एवं प्रवक्ता प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा बसेको बैठकले भूगोल र विधागत कामको संयोजनका लागि जिम्मेवारी पनि तोकेको छ। जसअनुसार कोशी प्रदेशमा विवेक गौतम, मधेसमा प्रकाश खतिवड़ा, बागमतीमा लक्ष्मण खड्का, गण्डकीमा सन्तोष पौडेल, लुम्बिनीमा अजयदीप शर्मा, कर्णालीमा दिपेन्द्र शर्मा र सुदूरपश्चिममा हेमकर्ण बीकलाई भूगोलको संयोजनको जिम्मेवारी दिइएको छ। उपत्यका विशेष प्रदेशमा भूपराज खड्का, सम्पर्क विशेष प्रदेशमा लेखनाथ देउपानी र प्रवासको संयोजन गर्ने जिम्मा गंगा बराललाई तोकिएको छ।

0: केन्द्रपाल सुकमा एक वृद्धको लौडी र मृत्यु भएको छ। मृत्यु हुनेमा केन्द्रपाल सुक त्रिपुरा सुन्दरी गाउँपालिका चार जलजलेका 66 वर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठ आफ्नै घरको भन्सा कोठाबाट बाहिर निस्कने क्रममा दाउरा माल्झेर लडेका थिए। उनको बायाँ काला र दाहिने आँखामा चोट लागेको थियो भने बोल्न नसक्ने भएका थिए। प्रहरी चौकी पिस्करबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि भक्तपुर स्थित केएमसी अस्पताल लगेकोमा उपचारका क्रममा आज मृत्यु भएको हो। एक सातदेखि बेपत्ता रमी छापकी एक किशोरी मृता फेला परेकी छिन्। रमी छापको कुकुलगंगा गाउँपालिका चार वनचरीकी 18 वर्षीय रूपमाया भुजेल बेपत्ता भएको एक सातापछि मृता फेला परेकी हुन्। उनी असोज 13 गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। उनको सोमबार घरबाट केही मिटर परस्त फेला पारिएको रमी छाप प्रहरी जनाएको छ। रूपमायाको शव उनका बुबा लीला बहादुर घरतीले शनाखत गरेका हुन्। सो शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
3: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति समय र स्थान
3: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुन्द्रावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रावती गाविसका सदस्यहरू। कालिंचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
2: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
3: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
2: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
3: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोरा छोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: नोट: भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
3: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बौद्धिष्ट सहकारी संस्था लिमिटेड परिवार कालिम्चुक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ।
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भेटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकियो नि।
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सितैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: निलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी सात हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकोभूमि मावि कालिङचोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 facebook.com जनसचेतन वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ। जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।

विशाल श्रीमद भागवत महापुराण ज्ञान माहिक्य मा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924909, 9844994913, 9141699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 15 वार्षिक साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना।
2: यस सहकारी संस्थाको 15 वार्षिक साधारण सभा तिहाईका विषयमा छलफल सहित तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिने भएको हुँदा यहाँहरूको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान
2: मिति 2013 साल असोज 25 गते आइतबार घटस्थापनाको दिन समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माविको हल चरीकोट।
1: साधारण सभामा छलफलका विषयहरू
2: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन
1: संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन
2: आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
1: विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन
2: संचालक समितिको निर्णय अनुमोदन
1: निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन र विविध
2: नोट साधारण सभामा उपस्थित हुने सदस्यहरूले अनिवार्य रूपमा संस्थाबाट जारी गरेको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेष सदस्यहरूका लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नका लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्त नियमित भएको हुनुपर्नेछ। सो दिन नयाँ सदस्य बन्नका लागि 330 रूपियाँ मात्र लाग्ने बेहोरा जानकारी गराइन्छ।
1: परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 साधारण सभा सम्बन्धी सूचना।
3: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
2: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते, क्लासिकल दरबार बैंकेट, जडीबुटी, काठमाडौँ, अरणीको बस पार्क सँगै। असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर। असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो। असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र। असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु। असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा। असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
2: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
3: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन गर्ने भएकाले आफूलाई पाइक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण सदस्यज्यूहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने आर्थिक वर्ष 2083-84 का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्मान तथा पुरस्कार वितरण र विविध
0: साधारण सभा हुने इकाइ मिति समय र स्थान
1: इकाइ 1-83 साल असोज 21 गते छिपी गाउँ चौतारे डाँडा रातमाटी डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्रा कोसीका आधारभूत विद्यालय मलेपु टुनी बोटी डाँडा गैरी सम्पर्क कार्य चरीकोट र जड़ीबुटी बस पार्क काठमाडौँ सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: इकाइ 2 असोज 24 गते क्षेत्रवती माविको सभा हल 32-8 क्षेत्रपा स्वाभाविक क्षेत्रपा 2-5-6 र छुटेका सदस्यहरू साथै एकैगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधन सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको बाका नागेका सदस्यहरूले असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधन सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। सो दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छूट गर्ने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक अनुरोध गर्दछौ।
0: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32-8 क्षेत्रपद 2 लाखा

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जुडे सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org/10p र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। कंग्रेस सभापतिका लागि गगन थापा सहित दुई जनाको उम्मेद्वारी दर्ता, पदाधिकारीमा धेरै आकांक्षी। बागमती प्रदेशका दुई पूर्व मुख्यमन्त्रीले पनि दिए उम्मेद्वारी, सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिश। यो वर्षको दशैंको टीकाको साइत सार्वजनिक, बिहान 10:26 उत्तम रामेछापमा दशैंका लागि कमेरो माटो लिन गएका युवकको ढिस्कोले पुरिएर मृत्यु। र नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा 32 जनाको मृत्यु।
1: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 0941812 र 0941844।
0: अब समाचार विस्तारमा। नेपाली कंग्रेसको सभापतिका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फेरि सो पदमा दावेदारी प्रस्तुत गरेका हुन्। कंग्रेसको 15 महाधिवेशनमा सभापति पदका लागि गगन थापा सहित दुईजनाको उम्मेद्वारी परेको हो। सभापति पदका लागि श्यामकृष्ण खड्गीले पनि उम्मेद्वारी दर्ता गराएका छन्। यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट सभापति चयन भएका थापा 2078 सालमा भएको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। कंग्रेसको सभापतिमा प्रतिस्पर्धामा रहेका खड्गी र गगन कुमार थापा गुरू चेला हुन्। खड्गी सिद्धार्थ वनस्थली स्कूलमा शिक्षक हुँदा गगन विद्यार्थी थिए। यसै गरी वरिष्ठ उपसभापतिमा पनि विश्वप्रकाश शर्माको एकल उम्मेद्वारी परेको छ। अन्य पदाधिकारीका लागि ठूलो संख्यामा उम्मेद्वारी परेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति निर्वाचनका लागि पदाधिकारीमा धेरै उम्मेद्वारी परेको हो। हालसम्मको मनोनयन दर्ताका क्रममा पदाधिकारीमा लेखे संख्या देखिएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा ठूलो संख्यामा मनोनयन परेको छ। उपसभापतिको 4 पदका लागि 15 जनाको उम्मेद्वारी परेको छ भने महामन्त्रीमा 3 जनाका लागि 10 जनाले मनोनयन दर्ता गराएका छन्। यसै गरी सहमहामन्त्रीमा 19 जनाको उम्मेद्वारी परेको छ। यद्यपि मनोनयनको समय पटक पटक बढ़ाइएकाले अन्तिम नामावली सार्वजनिक हुन बाँकी छ। अन्तिम नामावलीमा यो संख्या अझै बढ़न सक्ने देखिएको छ। बागमती प्रदेशका दुई पूर्व मुख्यमन्त्रीले नेपाली कंग्रेसको महाधिवेशनमा उम्मेद्वारी दर्ता गराएका छन्। पूर्व मुख्यमन्त्री द्वय इन्द्र बहादुर पानिया र बहादुर सिंह लामाले कंग्रेसको 15 महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्नका लागि उम्मेद्वारी दर्ता गराएका हुन्। बहादुर सिंह लामाले सह महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन्। उनले आज राष्ट्रिय सभागृह स्थितमा नयाँ दर्ता स्थलमा पुगेर आदिवासी जनजाति समूहबाट सह महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका हुन्। उनी विशेष महाधिवेशनबाट पनि सह महामन्त्री चयन भएका थिए। बहादुर सिंह लामा निर्माण व्यवसायी तथा राजनीतिज्ञ हुन्। उनी हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सनसँग आबद्ध छन्। नेपाली कंग्रेस बागमती प्रदेशका सभापति एवं पूर्व मुख्यमन्त्री इन्द्र बहादुर पानियाले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन्। मानियाले काठमाडौँको राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दर्ता गराएका हुन्। यसअघि मानियाले पार्टीको महामन्त्री पदमा उम्मेद्वारी दिने आकांक्षा राखे पनि मकवानपुरकी नेत्री महालक्ष्मी उपाध्याय डिनाले महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेपछि मानियाले महामन्त्रीको दावी छाडेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका हुन्। रामेश्वरमा दशैंका लागि कमेरो माटो लिन गएका एक युवकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। रामेश्वरको लेखुतामा कोशी गाउँपालिका चार बेचुली कोटमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा लेखुतामा कोशी गाउँपालिका चार बेचुली कोट बस्ने 34 वर्षीय सोम बहादुर महत रहेका छन्। सोमबार मध्याह कमेरो माटो लिन जाने भन्दै घरबाट निस्केका महत घर नफर्किएपछि खोजीका क्रममा माटोको ढिस्कोले पुरिएको अवस्थामा शव फेला पारिएको हो। उनलाई खोजीका क्रममा आज दिउँसो 12:30 बजी घरदेखि करिब 1.5 किलोमिटर उत्तरमा कमेरो माटो निकाल्ने स्थानमा माटोको ढिस्कोले पुरिएको अवस्थामा मृत फेला पारिएको रामेसा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
6: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767394722।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org/tnp र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। न्याय परिषदले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ। आज बसेको परिषदको बैठकले चारैजना उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिश गरेको हो। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएकाहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र बाकुचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्र बहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्। तर सिफारिशमा परेका चारमध्ये तीनजनालाई भने वरियता मिचेर सिफारिश गरिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्न बहादुर बागचन्द सर्वोच्चको न्यायाधीशका लागि पहिलो वरियतामा सिफारिश भएका छन्। उनी बाहेक तीनजनालाई भने वरियता मिच्दै सर्वोच्चमा नियुक्त गर्न सिफारिश गरिएको हो। सिफारिशमा परेका सारू पाँचौं, पाण्डे तेह्रौं र डागी सोह्रौं वरियताका न्यायाधीश हुन्। डागीलाई पछिल्लो समय काजमा सर्वोच्च अदालत ल्याइएको थियो। पूर्वधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन्। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तन प्रभाव, जलवायु न्याय तथा भटेको सेतुर्शुली बेपस सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यस्तो जानकारी दिएका हुन्। बेपतका कारण आकाश सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनर्स्थापनाका लागि काम गरिरहेको उनले बताए। उनले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको पनि जानकारी दिएका छन्। मन्त्री लम्सालले असवागरी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले त्यसको पुनर्सञ्चालनका लागि सरकारले योजना बनाइरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय प्रचार विभागले पूर्णता पाएको छ। पार्टी एकता भएको एक वर्षपछि प्रचार विभागले पूर्णता पाएको हो। नेकपाको प्रचार विभाग प्रमुखमा रेखा शर्मा र उपप्रमुखमा आशिष घिमिरे छन्। नेत्री शर्मा पूर्व संचार मंत्री हुन् भने घिमिरे नेकपा एकीकृत समाजवादीबाट नेकपा एकता प्रक्रियाबाट आएका नेता हुन्। नेकपाको प्रचार विभाग 35 सदस्यीय बनेको छ। असोज 17 गते बसेको विभागको पहिलो बैठकले बलराम थापालाई सचिव चयन गरेको छ। थापा यसअघि पनि नेकपाको प्रचार तथा प्रकाशन विभागको सचिव थिए। पत्रकारिता पृष्ठभूमिका थापा नेकपाका केन्द्रीय सदस्य पनि हुन्। नेकपा केन्द्रीय कार्य संयोजन समितिका सदस्य एवं प्रवक्ता प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा बसेको बैठकले भूगोल र विधागत कामको संयोजनका लागि जिम्मेवारी पनि तोकेको छ। जसअनुसार कोशी प्रदेशमा विवेक गौतम, मधेसमा प्रकाश खतिवड़ा, बागमतीमा लक्ष्मण खड्का, गण्डकीमा सन्तोष पौडेल, लुम्बिनीमा अजय देव शर्मा, कर्णालीमा दिपेन्द्र शर्मा र सुदूरपश्चिममा हेमकर्ण बेकलाई भूगोलको संयोजनको जिम्मेवारी दिइएको छ। उपत्यका विशेष प्रदेशमा भूपराज खड्का, सम्पर्क विशेष प्रदेशमा लेखनाथ देउपाने र प्रवासको संयोजन गर्ने जिम्मा गंगा परालाई तोकिएको छ। बैठकले प्रचार विभागका सदस्यलाई विभिन्न विधागत संयोजनको जिम्मेवारी पनि तोकेको छ। नेकपाको प्रचार विभागले पार्टीको मुखपत्र समाजवाद प्रकाशन गर्ने भएको छ भने वाम मीडिया सम्मेलन गर्ने निर्णय पनि गरेको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। समोसा, पकौड़ा, चटपटे जस्ता फास्ट फूडहरूलाई पत्र पत्रिकामा राखेर दिने गरिन्छ। तर यसरी पत्र पत्रिका वा छापिएका अन्य कागजमा खानेकुरा पस्कनु स्वास्थ्यका लागि हानिकारक हुने गर्दछ। प्रस्तुत छ एक रिपोर्ट।
7: फास्टफूडलाई पत्र पत्रिकामा राखेर प्रयोग गर्दा स्वास्थ्यमा निकै असर गर्ने गर्दछ। यस सम्बन्धी विभिन्न देशहरूले कड़ा कानून नै बनाएका छन्। उदाहरणका लागि भारतको खाद्य सुरक्षा तथा मानव प्राधिकरणले त पत्र पत्रिका अथवा प्लास्टिकमा ग्राहकहरूलाई यसरी खानेकुरा नदिन भनेर निर्देशन नै जारी गरेको छ। विशेष गरी खानेकुराबाट बढ़ी फएको तेल सोच्नको लागि, खानेकुरा वा खाना पकाउने सामग्री छोप्नका लागि, खाना पस्किन वा पस्किने आधार बनाउनका लागि तथा खानेकुरा प्याक गर्न वा बेर्नको लागि पत्र पत्रिकाको प्रयोग गरिन्छ। प्राधिकरणका अनुसार कागजको छपाईमा प्रयोग हुने मसीमा विभिन्न रसायनका साथै सिसा जस्तो घातक धातुहरू हुन्छन्। कागजमा खानेकुरा राख्नका साथै हानिकारक तत्वहरू खानेकुरामा मिसिन पुग्छ। यसरी खानेकुरा सँगै ती रसायनहरू हाम्रो पेटसम्म पुग्छ, जुन स्वास्थ्यको दृष्टिकोणबाट निकै हानिकारक हो। पत्रिका विभिन्न स्थान र वातावरणबाट गुज्रिएर पसलसम्म आइपुगेको हुन्छ। त्यो क्रममा पत्रिकामा धूलो, ब्याक्टेरिया र अन्य फोहोर जम्मा भएको हुन्छ, जुन सामान्यतया नाङ्गो आँखाले नदेखिन सक्छ। पत्र पत्रिकाको छपाईमा प्रयोग हुने मसीमा सिसा लिड नामकको धातु हुन्छ। यो खानेकुरामा मिसिएर शरीरभित्र पुग्न सक्छ, त्यसले कलेजोलाई क्षति पुर्याउन सक्छ। यो रगतमा मिसिएर शरीरका अन्य अङ्गहरूलाई पनि हानि पुर्याउँछ। कतिपय अवस्थामा यसले मस्तिष्कलाई समेत क्षति पुर्याउने जोखिम रहन्छ। घरमा पनि कतिपय रोटी वा पुरी पकाएपछि पुराना पत्र पत्रिकामा राख्ने गर्दछन्। यो बानीको असर वयस्कहरूको तुलनामा बालबालिकामा बढ़ी हुन्छ। यसले बालबालिकाको मानसिक र शारीरिक विकासमा असर पर्न सक्छ। बालबालिकाका शारीरिक अंगहरू पूर्ण रूपमा विकसित भई नसकेको हुनाले उनीहरूमा यसको असर अझ बढ़ी पर्न जान्छ। गर्भवती महिलाले छापिएका कागजमा राखिएको खानेकुरा खुलेर पनि खानु हुँदैन, यो निकै खतरनाक हुन सक्छ। गर्भधारणको शुरूआती अवस्थामा यी रसायनहरू गर्भवती महिलाको शरीरमा प्रवेश गरीमा गर्भपतन हुने, जन्मने बच्चा मानसिक रूपमा अपाङ्ग हुने वा मृतक शिशु जन्मिने जोखिम रहन्छ। त्यसैले गर्भवती महिलाले यस विषयमा विशेष सावधानी अप्नाउनुपर्छ। खाद्य व्यवसायीहरूलाई खानेकुरा बिक्री गर्न वा पोको पारेर पठाउनका लागि सुरक्षित र आधिकारिक रूपमा मान्यता प्राप्त ग्रेड प्याकेजिङ सामग्री मात्र प्रयोग गर्नुपर्छ। त्यस्ता सामग्रीमा प्रदूषण वा रोग फैलाउने तत्वहरू हुँदैनन्। यदि घरमा हो स्टेनलेस स्टीलका भाँडा, दुना टपारी वा सिसाका भाँडाहरूमा राख्न सकिन्छ। यति गर्दा हामी ठूलो समस्याबाट बस्न सक्छौ। मनिता नेपाली, हाम्रो रेडियो चारीकोट।
0: यो वर्षको दशैंको टीकाको तमसाय सार्वजनिक भएको छ। दशैंको टीकाको सायद कार्तिक 4 गते बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको हो। असोज 25 गते आइतबार नवरात्र तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभ सायद बिहान 11:47 रहेको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। सो दिन तुलोजा भवानी यात्राको शुभ सायद बिहान 7:37 र एस्थिरासनको शुभ सायद बिहान 10:39 रहेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक 3 गते मंगलबार महानवमी परेको छ। कार्तिक 4 गते बुधबार विजय दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ। देवी विसर्जनको शुभ सायद बिहान 8:49 रहेको छ। दशैं तिहारका लागि असोज 23 गतेबाट अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवसाय र सरकारवालाको संयुक्त बैठकले नजिकिँदै गरेको दशैं तिहार तथा चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ 23 असोजदेखि खुला गर्ने निर्णय गरेको हो। अग्रिम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनका लागि रूट पर्मिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। हाम्रो समाचारमा अन्तर्राष्ट्रिय समाचार। नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा 32 जनाको मृत्यु भएको छ। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले त्यसको दक्षिण पश्चिमी ओन्डु राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार 32 जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस केया मोका अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य सवार सो सैन्य विमान ओन्डु राज्यको नदी किनारमा अवस्थित इग्बो काडा समुदायको नौसैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा 32 जनाको मृत्यु भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत विदा चाहन्छु। नमस्ते।
8: यो हो हाम्रो रेडियो 103.4 MHz।
9: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
10: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
11: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
12: कथै बरिलैलै कसको टिभी बोक्नु नि भिट्टी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
11: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि, सके गर्ने।
12: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
13: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 10 होम सिपीमा।
14: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
15: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
16: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844941042 र 9844061814।
17: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: पेक्षा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-02।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाए पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: निलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32/3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिम्चोक 9 कटा चौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सप्तिसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकोभूमि मावि कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ। जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षेमिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सन पिएको, तागत दिन्छ अनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानी झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: प्रधानमन्त्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
3: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
4: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 8 क्षेत्रपा, दोलखा।
5: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला।

0: चिकित्सा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रारी बिगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 97 67 39 57 22
1: यो हो हाम्रो रेडियो 103.4 MHz
2: सडकलाई लिएर चिन्ता
3: टिकट दिनु ठुलो कुरा होइन सडकलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन् तर यति सुधारले त हुँदै हुँदैन
2: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने
4: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन् सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचना नै लिँदैन
2: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
5: समाचार फडिङ र दाहालबाट सुन्नुहोस् विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ लिलबाट बीबीसीका निक बिग भन्छन् यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन् कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन् बीबीसी संवाददाताको भनाई सयौं विद्यालयहरू बन्द भएका छन् सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन् अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छैनन् तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेनाबारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन् ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन् केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए उनको मृत्यु भइसकेको छ अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन् भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन् तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन् र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ द रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ यो बीबीसी नेपाली सेवा हो
2: साधुपखमा पुनः स्वागत छ दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
6: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू थासिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
2: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उनले आए।
3: टिकट दिनु ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो। त्यसकारणले सड़कलाई पहिलो छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवाज जवाब गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
2: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
7: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा रेनी तातो पानी पाटोमा अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ। यो अलिकति घाम लाग्नुपर्छ नि त, त्यो टार्गेट गर्नु त अलिकति बिटुमिङको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
2: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग। सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
4: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्ता छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानुनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
8: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
4: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
8: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ। यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
4: एकदम कम छ। सबभन्दा ठूलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
8: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
4: त्यो त कानूनै छैन। राज्यका महत्वपूर्ण र गोप्य राख्नुपर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
8: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
4: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छ नि राज्यले।
8: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
4: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन? बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
8: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
4: गर्नुपर्छ। यदि राज्य उत्तरदायी हो भने प्रश्न कुरा त ल्याउनु पर्ने।
9: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ी भने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भने आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला विस्तृत धारणा देखिएका छन्। एकाथरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख अगस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
10: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्युरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन, सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासूसी विवरण उपलब्ध गराएकोमा क्रास्चेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
9: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
2: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्।
3: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
1: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
3: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
2: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
1: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चालचलनमा समेत निगरानी राख्नुहोस्।
2: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
1: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: राष्ट्रिय जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफल

0: को बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद
1: साधारण सभा हुने मिति समय र स्थान
0: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
1: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: नोट
0: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ साथै बचत नियमित नभएका तथा ऋणको फाखा लागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74
0: सुजन कुमार सार्की सचिव श्री जनकल्याण बौद्धिसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 8 क्षेत्रपा दोलखा
2: कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
2: ल त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
3: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सित्तैमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
5: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
6: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98-44-39-81-42 र 98-44-061-814
4: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
7: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
4: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9:00